0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा बजेटको पूर्व सन्ध्यामा निजी क्षेत्रका चाहना कस्ता?
1: निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो, करको दायरा बढाउने तर दर घटाउनु पर्यो।
0: गणतन्त्र दिवस समारोहमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने उनको शैलीबारे एकजना नागरिक अगुवा भन्छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा तीनटा कुराहरूले हामीलाई झस्कायो, सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो।
0: अनि इरानले युद्धविरामको खतरनाक उल्लङ्घन गरेको अमेरिकी सेनाको आरोप। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले कुवेतमा बलिस्टिक क्षेप्यास्त्र आक्रमण गरेर इरानले युद्ध विरामको खतरनाक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले इरानमा गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा अमेरिकी अखडालाई निशाना बनाइएको तेहरानले बताएको छ। दुवैतर्फबाट भएका पछिल्ला आक्रमणले कमजोर युद्ध विरामलाई चुनौती दिए पनि दिगो शान्तिका लागि वार्ता जारी छ। इरानका सर्वोच्च नेता मुस्तफा अली खामेनेईले अमेरिका र इजरायलले आफ्नो देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन्। बीबीसी संवाददाता योल्यान्ड नेल भन्छन्, युद्ध विराम धर्म रहेको यो एक सातामै दोस्रो पटक हो। इरानको विदेश मन्त्रालयले केही अघि बान्दर अब्बासको आफ्नो बन्दरगाहमा अमेरिकी आक्रमणको निन्दा गरेको थियो। बीबीसी संवाददाताको भनाई, हिजबुल्लामाथि आक्रमण जारी राखेको इजरायली सेनाले लेबननको राजधानी बेरुतमा हमला गरिएको बताएको छ। सहरको उत्तरी भेगमा भवनहरूबाट बाक्लो धुवाँ उडिरहेको तस्विरहरूमा देखिएको छ। इजरायली सञ्चार माध्यमले उक्त आक्रमण हिजबुल्ला र इरानसँग सम्बन्ध भएका एकजना मिलिसिया कमाण्डर लक्षित रहेको उल्लेख गरेका छन्। इजरायलले 10,000 मानिसहरूलाई 2 घण्टाभित्र सहर छोड्न चेतावनी दिएर गएराती लेबननको दक्षिणी सहर टायरमा आक्रमण गरेको थियो। लेबननको करिब 14% भूभागका मानिसहरूलाई इजरायलले उक्त स्थान खाली गर्न भनेको छ। अमेरिकामा फेरि मुद्रास्फीति बढेर अप्रिलमा 3.8% पुगेको छ। यसको प्रमुख कारण बढ्दो इन्धनको मूल्य ठानिएको छ। मूल्यवृद्धिका कारण आगामी नोभेम्बरमा हुन लागेको मिड टर्म निर्वाचन अघि केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने सम्भावना कम हुँदै गएको छ। संसदमा हुने मतदान अघि मध्यमार्गी रिपब्लिकनहरू ट्रम्पसँग टाढिन थालेका छन्, जसकारण उनको दललाई दुवै

0: क्षेत्रका लागि करिब 5 टन स्वास्थ्य सामग्री पठाइएको बताएको छ। यो क्षेत्रमा फैलिएको इबोलाको एउटा दुर्लभ प्रजातिले 200 जना भन्दा धेरैको ज्यान लिनुका साथै 1000 जना भन्दा धेरै बिरामी परेका छन् र केन्याको एउटा आवासीय विद्यालयको छात्रावासमा आग लागि हुँदा 16 जना बालबालिकाको ज्यान गएको छ। घटनामा अन्य 70 जना भन्दा धेरै विद्यार्थी घाइते भएका छन्। राष्ट्रपति विलियम रुतोले आगलागीको कारणबारे छानबिन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा यहाँलाई स्वागत छ। नयाँ सरकारको पहिलो बजेटले आर्थिक रूपान्तरण गर्न सक्नुपर्ने निजी क्षेत्रले बताएको छ। अर्थतन्त्रमा 80% योगदान गर्ने भनिएको निजी क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट आउनुपर्ने उनीहरूको धारणा छ। सरकारले भोलि जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट पेश गर्दैछ। एक रिपोर्ट। जेएनजी आन्दोलनको उथलपुथलका बेला निशानामा परेको निजी क्षेत्रले त्यस यता भएको चुनावबाट आएको शक्तिशाली नयाँ सरकार समक्ष धेरै आशा राखेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताउने गरेका छन्। खास गरी लगानी सुरक्षा, व्यावसायिक सुरक्षा तथा नीतिगत स्पष्टता र स्थिरता आवश्यक भएको उनीहरूले औल्याएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले खस्कदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न रोजगारी सृजना गर्ने गरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ। त्यस्तै नेपाल उद्योग परिसंघले उद्योगलाई प्राथमिकता दिँदै कम्तीमा 10 वर्षको नीतिगत स्थिरता दिन सुझाव दिएको छ। दुवै संघले करमा सुधारको माग पनि राखेका छन्। निजी क्षेत्रका अनुसार हाल मुलुकको औद्योगिक उत्पादन क्षमता 40% सीमित भएको, निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको तथा विगत 2 दशकमा नेपालको औसत आर्थिक वृद्धि दर 4% मात्र रहँदा करको वृद्धि दर चाहिँ 11% पुगेको र कुल गारहस्थ उत्पादन जीडीपीको अनुपातमा राजस्व 19% नागेर दक्षिण एसियाकै उच्च कर भार मध्ये एक बनेको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। यसै सन्दर्भमा हामीले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठसँग यसपालिको बजेटमा निजी क्षेत्रको चाहना बारे कुराकानी गरेका छौँ।
2: बजेट चाहिँ अब निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो होइन। अर्को कुरा भनेको अब यो करको दायरा बढाउने तर दर घटाउनु पर्यो, अनि भ्याटले पनि हामीले चाहिँ यो बहुदर प्रणाली हुनु पर्यो। अहिले जुन खाद्यान्नलाई पनि 13% अनि लग्जरीलाई पनि 13% गरिरहेको छ होइन। खाद्यान्नलाई चाहिँ अलिकति 5% ब्याट कट्नुपर्ने, व्यक्तिगत आयकरमा अहिले 39% लगाएको छ क्या सरकारले है। यो चाहिँ संसारकै सबभन्दा महँगो कर जस्तै देखिरहेको छ अहिले। त्यसमा पनि 25-30% झर्नुपर्छ भनेर हामीले माग गरिरहेका छौँ। निर्यातमा नगद अनुदान राख्नुपर्छ किनभने प्रतिस्पर्धी बन्न सक्दैन भनेर हामीले भनिरहेछौँ।
1: अब जस्तो अहिले मध्य पूर्वमा जुन युद्धको स्थिति छ त्यसले आपूर्ति श्रृङ्खला बिग्रिएको छ, इन्धनको भाउ अरू धेरै चिजको भाउहरू बढिराखेका छ होइन, यसले हाम्रो अर्थतन्त्रमा असर परिरहेको छ। त्यसमा सबभन्दा धेरै त तपाईँहरू निजी क्षेत्रले त्यसको बेहोरिरहेको छ। यो सन्दर्भमा चाहिँ यसलाई सरकारले यहाँ बजेट मार्फत केही सम्बोधन गर्न सक्ने स्थिति हुन्छ?
2: सरकारले चाहिँ यो नीतिगत कुराहरू परिवर्तन गर्नु परेछ के भन्छ। अब इन्धनबाट चाहिँ रेट बढेर 30-70% बढिरहेको छ तर अहिले जति पनि हाम्रो चाहिँ निर्माण व्यवसायहरूले चाहिँ काम गर्न सक्ने अवस्था छैन होइन। सरकारले चाहिँ के भन्ने अब राष्ट्र ब्याङ्कको मूल्य वृद्धि अनुसार चाहिँ बढाउनु पर्छ भन्दाखेरि 2-3% मात्र बढेको छ भनेर समग्र अरू वस्तुहरूको एउटैमा बास्केटमा राख्दाखेरि के भन्छ भने त्यो गर्दाखेरि 2-3% मात्र बढ्ने देखिरहेछ। अब निर्माण व्यवसायलाई 2-3% बढाएर काम गर्न सक्दैन होइन। त्यस कारणले गर्दाखेरि परिस्थिति हेरेर चाहिँ मूल्य समायोजन गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ माग गरिरहेका छौँ।
1: गएको वर्ष जुन भदौमा जेएनजी आन्दोलन भयो त्यो ताका भएको विध्वंसमा निजी क्षेत्रले पनि अर्बौंको क्षति बेहोरेको थियो होइन। त्यो सन्दर्भमा यो सरकारसँग तपाईँहरूको अपेक्षा के छ?
2: लगानीको सुरक्षा हुनु पर्यो। अब यस्तो किसिमको घटना चाहिँ घट्नु हुँदैन, त्यो घट्यो भने चाहिँ राज्यले पुरा सबै जिम्मेवारी लिनु पर्यो त्यसको लागि।
1: अनि अर्को चाहिँ यो जुन पछिल्लो समयमा निजी क्षेत्रमा धरपकड भयो, व्यवसायीहरूलाई चाहिँ हतोत्साहित भए भन्ने खालको कुरा निजी क्षेत्रले उठाइराखेको छ होइन, त्यो सन्दर्भमा चाहिँ के भन्न चाहनुहुन्छ?
2: जुन कारवाही गर्ने तरिका फरक हुनु पर्यो के, पहिला थुन्ने अनि सुन्ने गर्नु भएन। तर व्यापारीहरूको चाहिँ प्रतिष्ठालाई पनि ध्यानमा राखेर अब यदि उसले चाहिँ गल्ती गरेको थरेपछि मात्र थुन्ने पर्नु पर्यो कि। कारवाही गर्ने तरिकाहरू धेरै छन्। अब उसको चाहिँ खाताहरू बन्द गर्न सकिन्छ होइन। तपाईँको चाहिँ आर्थिक हिनामिना छ भने आर्थिक दण्ड गर्न सकिन्छ। अब उसको अर्बौँ रुपियाँ खर्बौँ रुपियाँ लगानी छ, उद्देश्य र भाग्दैन नि हो त।
1: उनी थिए नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ। अब अर्को प्रसंग, भोलि जेठ 15 गते गणतन्त्र दिवसमा साबिकको परम्परा तोड्दै प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सम्बोधन गर्ने विवरण आएका छन्। नयाँ सरकार गठन भएदेखि प्रधानमन्त्री बालेन्द्र शाहले न संसदमा

0: न अन्यत्र कतै पनि सार्वजनिक सम्बोधन गरेका छैनन्। यसै सन्दर्भमा उनको सोच शैलीबारे साथी शरद केसीले नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडीलाई सोधेका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा तीनटा कुराहरूले हामीलाई झस्कायो। एक, उहाँलाई सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो। संसदमा चाहिँ राष्ट्रपतिले बोल्दा बोल्दै या त अधैर्यताको कारणले हो या त साङ्केतिको उहाँ उठेर हिँड्नुभयो, उहाँले संसदीय मर्यादाकै उल्लङ्घन गर्नुभयो। दोस्रो, गणतन्त्र दिवसमा म बोल्दिनँ भन्नुभयो। तेस्रो, जानुहुन्छ कि जानुहुन्न भन्ने कुरा हो, किनभने संसदमा बोल्न पाउनु भनेको अन्तर्क्रिया गर्नु, सांसदहरूलाई गर्नु भने लोकतान्त्रिक छवि विश्वभरि प्रकट गर्नु हो। जस्तो तत्कालीन राजा महेन्द्रको बारेमा भन्नुहुन्छ भने उहाँ पहिला जङ्गी पोसाक लाउनुहुन्थ्यो विदेशका राष्ट्राध्यक्षहरू आउँदा, पछि कसैले के भन्यो उहाँले जङ्गी पोसाक लाउन छोड्नुभयो, दौरा सुरुवालमा भेट्नुभयो। अब यो बालेन शाहजीको पनि कतै जङ्गी मोह जागृत हुन थालेको त होइन भन्ने शङ्का गर्ने ठाउँ ननिसुमा भन्छु म, ननिसुमा उहाँ आफैले दिनुभयो। यो ठाउँ दिया हुनाले हामीले पवित्र दिवस गणतन्त्र दिवसमा के स्मरण गरायौँ भने, खबरदार, सुशासनको म्यान्डेट दिएको, फोहोर धेरै बढार्नु छ, विकृति धेरै हटाउनु छ, विधि सम्मत गर्नुहोस्, अगाडि बढ्नुहोस्।
2: तर प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्दिन भन्ने बित्तिकै गणतन्त्र खतरामा पर्छ अथवा गणतन्त्र चलाउन खोजेको भन्ने अर्थ लगाउन मिल्छ?
1: अपनत्व त देखिएन नि। 46 सालमा बहुदलीय व्यवस्थाको सङ्घर्ष हुँदा उहाँ जन्मिनु नै भएको थिएन। 62 सालमा लोकतान्त्रिक गणतन्त्र जुन जनआन्दोलनको बलमा आयो त्यो बेला उहाँ बालिग नै हुनुहुन्थ्यो, 16 वर्ष नै पुग्नु भएको थिएन। उहाँलाई त्यो स्वतन्त्रताका लागि जन नागरिकले जीवन चाहिँ अर्पण गरेको त्यो त्याग बलिदानको उहाँमा फिटो भर पनि सम्मान चाहिँ देखिएन। दुःखका साथ मैले यो कुरा भने,
2: त्यस्तो कुराहरूमा उमेरले अथवा जन्म भाथियोकै थिएन भने त्यो कालखण्ड हेरेर त्यसप्रतिको आस्थालाई मापन गर्न सकिन्छ र?
1: एउटा कुरा हुन्छ नि, जसले जन्मायो आमा बाउले त आफ्नो सन्तानको जस्तै रोगी भए पनि उपचार गर्ने भन्छन् नि त, जेसुकै भए पनि बचाउनु पर्छ भन्छ नि त, माया हुन्छ। म चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहजीलाई विनम्र आग्रह गर्दछु, इतिहासले अवसर दिएको छ तपाईँलाई, तपाईँले यो अमृत दिएको छ, यो अमृतलाई नपोख्नुहोस्।
0: उनी थिए नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडी साथी शरद केसीसँग कुरा गर्दै। फेरि अर्को प्रसंग, सरकारले सातामा 2 दिन बिदा दिँदा स्थानीय तहको अधिकार कुण्ठित भएको काठमाडौँ उपत्यका मेयर फोरमले जनाएको छ। आइतबार पनि स्कूलहरू बिदा हुँदा पठन पाठनमा पनि असर परेको फोरमको चिन्ता छ। यसबारे हामीले सो फोरमका प्रमुख एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई सम्पर्क गरी 2 दिन बिदा हुँदा स्थानीय तहको अधिकार कसरी उल्लङ्घन हुन्छ भनेर सोधेका छौँ।
3: स्थानीय पालिकालाई दिएको, तर यसमा चाहिँ नेपाल सरकारले त्यो निर्णय गर्दाखेरिको अवस्थामा हामीसँग कुनै पनि किसिमको कन्सल्टेसन पनि गरिएन र अप्रत्याशित रूपमा जुन विधाको घोषणा गर्यो त्यसले गर्दाखेरि ऐनमा व्यवस्थापन गरेको घटीमा पनि 220 दिन चाहिँ कार्य दिन हुनुपर्छ भन्ने जुन कुरा छ त्यसमा पनि मेल खाएन र यो जम्मा हिसाब गर्दाखेरि चाहिँ 180 हाराहारी मात्रै आउँछ। सबै स्थानीय बिदा हप्ताको 3 दिन बिदा कार्यरत गर्दाखेरि शैक्षिक क्यालेन्डरमा पनि ज्यादै नै प्रतिकूल असर पर्ने भयो।
0: सरकारले चाहिँ अब पेट्रोलियम पदार्थको अभावको पनि एउटा कारण देखाएर 2 दिन बिदा दिँदाखेरि बचत हुन्छ भन्ने खालको एउटा तर्क गरेको छ केही समयको लागि भन्ने खालको पनि बुझ्न सकिन्छ त्यसबाट। तपाईँहरूले चाहिँ के बुझ्नु भएको छ
3: यसमा चाहिँ खासै तात्विक रूपमा के भिन्नता रह्यो र भन्ने चाहिँ सबैको भनाइ के रह्यो र अब नेपाल सरकारले चाहिँ यो कुरालाई पछिसम्म पनि हप्ताको 2 दिन बिदाकै व्यवस्थापन गर्ने भन्ने कुरा पनि हामीले सुन्नमा आएको छ। स्थानीय पालिकाहरूसँग पनि भलाकुसारी गरेर यसलाई अनुसरण गरेको भएदेखि चाहिँ हुन्थ्यो। त्यसमाथि पनि अहिलेको सन्दर्भमा चाहिँ यो वर्षको लागि त शैक्षिक क्यालेन्डर सबै बनिसकेको छ, ज्यादै अप्ठ्यारो परेको अवस्थालाई मात्रै हो भन्ने किसिमको भइदिएको हुन्थ्यो, तर अहिले गन्ध आए अनुसार चाहिँ यो चाहिँ पछिसम्म पनि गर्न जस्तो देखिएको हुनाले पनि यो चाहिँ हामीलाई एक्सेप्टेबल छैन भन्ने कुराको चाहिँ ठहर हो।
0: अब अन्त्यमा यदि सरकारले चाहिँ तपाईँहरूको कुरा सुनवाई गरेन भने चाहिँ के गर्नुहुन्छ त?
3: नेपाल सरकारले यो कुरा सुनवाई गरिएन भने यो काठमाडौँ भ्याली मेयर फोरमले चाहिँ यो अप्ठ्यारो अवस्था भएको हुनाले यसो नगर्नु भनेर हामीले चाहिँ अनुरोध गर्छौँ र त्यो भन्दाखेरि पनि मानेन भने सम्भवतः हामी कानुनी रूपमा चाहिँ उपचार खोज्छौँ।
0: उनी थिए ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिकी सेनाले कुवेतमा बलिस्टिक क्षेपास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले गैराती दक्षिणी इरानमा आक्रमण गरे लगत्तै इरानी सेना IRGC अमेरिकी हवाई अखाडामा आक्रमण गरिएको बताएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट। आईआरजीसीले आक्रमण गरिएको अखडाबारे केही नखुलाए पनि अमेरिकी अखडा राखेको कुवेतले क्षेप्यास्त्र र ड्रोन आक्रमण निस्तेज पारिएको बताएको छ। इरानले प्रहार गरेको बलिस्टिक क्षेप्यास्त्र कुवेतको फौजले निस्तेज पारेको अमेरिकी सेनाले पनि जनाएको छ। तर उक्त क्षेप्यास्त्र आफ्नो सैन्य अखडा लक्षित रहे वा नरहेको बारे उसले थप खुलाएको छैन। अमेरिकाले होर्मुज जलमार्गमा इरानी ड्रोनहरू खसाल्नुका साथै दक्षिण इरानको रणनीतिक सहर बान्दर अब्बासमा आक्रमण गरेको घटनापछि इरानले क्षेप्यास्त्र प्रहार गरेको विवरण आएका छन्। आईआरजीसीले यसअघि आफ्नो देशमा प्रहार गर्न अमेरिकी पक्षले प्रयोग गरेका स्थानमा आक्रमण गरिएको बताएको छ। पछिल्लो आक्रमणले वाशिङटन र तेहरान बीचको कमजोर युद्ध विरामलाई चुनौती दिएको छ। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।